ओके जनाब दी मोदी ने मनले जड़गी असंगे पो बणो हो लगे दले सी देमो अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहु सलामुना निक हिली शर्मात में बजान कबूल मंजूर के से संगे दी मो गुल गुलाब रदन को मिले रसी चिसमर हदी मा उदुन की देचोल बशी भी जग जोड़ भी बरबार भी और वेसरा वेसरा सी जिंदगी ने बो खंदुन मसीह खले सी जनाब प्रोग्राम थे वे लेशी प्रोग्राम द खुला राज द खैसुन राज वेद नो टेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान सी नो टेंशन कॉस्मेटिक्स पाकिस्तान द प्रोग्राम तो बिल्कुल स्पॉन्सर के सी तो सी बिल्कुल कवले सी दी प्रोग्राम से शिरकत मसर कवले सी बरह खसले सी और पदी प्रोग्राम से दी तो सी कॉल से एसएमएस वाले से द प्रोग्राम बर खवे सी प्रोग्राम से भी शामिल हो सी और द दिन लवा सी नो टेंशन सुमन हो प्रोडक्ट्स पे बल خبر درته گوان زیتو څنګه پته ولګی شي چې نو ټینشن کې کم کم پروډکټ دې مشره ملاوي شي او کم کم د پروډکټ کم دي کنه ساري یوز یوت مزید ور دي د سکین پر راځي دې تاسو سي هاته پر راځي کم پروډکټ څو څه ملول په چار شام پای به دي ته وی آی ان سي سو بهر راځي او دې نه لواځي تو څه کالز هاټ ان کوم سي ګپ شپه لګی شي چې دې سي خوشی تاسو ماسي مشره وسې شي شا

0: Πήγανε, δεν έχω την πίζανε, μαλγκάραμε.
1: Εδώ
0: και τα μαλγκάρα για πίζανε. Όχι, δεν είναι πίζανε, κράμε, δεν κατά με είναι πίζανε, δεν είναι πίζανε, δεν είναι πίζανε, δεν είναι
1: πίζανε.
0: Αχίρ και βέβαια που δεν πρέπει να πω ότι δεν πρέπει να πω ότι δεν πρέπει να πω ότι δεν πρέπει να πω ότι δεν πρέπει να
1: πω
0: ότι δεν
1: πρέπει
0: να πω ότι δεν πρέπει να πω ότι δεν πρέπει να πω ότι δεν πρέπει να πω ότι δεν πρέπει να πω ότι
1: δεν πρέπει
0: να πω ότι δεν πρέπει να ټول کار دې خراب وګڼل دې وکړلې
1: تقریبا
0: زما ته ګوره کین سي کله اوس دا اوس دا دا سبیر وزیر دا تاو له مسلې دي شا ډیره مننه چې سلامونه ولا شا چا چا تل شي ولا شا
1: بس یې موږ دلته په بیتانی راسه درخوان بیتانی تا وزیر ګل دیوانا تا
0: جی جی
1: پلکی سے سکیما دو دلی لالا تا وطول بیٹانی کنتن پا بری در سلمینا دو وقت در کولا یو جہان مننا مننا برو برو
0: دیرہ مننا چی

Bismillahirrahmanirrahim. Assalamualaikum and very warm welcome to all the sweet listeners of Radio Pegam 97.4 Pahadpur, Global FM 91 Dera Esmelgam and Radio Aman 88.4 Dank. जी जनाब, तीन रेडियो स्टेशन और एक आवाज, और ये आवाज है किसकी? जी ये आवाज है खलील ताबे शमान की, ये आवाज है केसन की, ये आवाज है तंदुरुस्ती की, ये आवाज है शिफा की, ये आवाज है जनाब सेहत की, और ये आवाज है हुस्न और खूबसूरती की। जी जनाब, सुबह के चार बज चुके हैं जनाब, और चार बजते ही आपकी खिदमत में हाजिर होते हैं जनाब। और आज दिन है जुमेरात का, 20 रबीउल अव्वल, 30 सितंबर और 19 बद्रो। जनाब एक नए दिन के साथ, नई तारीख के साथ जनाब आपकी खिदमत में हाजिर है। सुपहर के चार बज चुके हैं जनाब, और चार बजते ही आपको अपने शहर के एफएम यानी कि टाक में मौजूद है तो रेडियो अमान, डेरा में मौजूद है तो ग्लोबल एफएम 91, और अगर टाक में जी जनाब पहाड़पुर में मौजूद है तो आप सुन रहे होंगे जनाब रेडियो पैगाम 97.4 को एफएम, और वहां पर इन तमाम स्टेशन को सुनने वाले तमाम गर्ल्स एंड बॉयज, अंकल नाइन्टी, चाचा एंड चाची, मामी, दादर, दादी, जान, नाने, नाने, सबको, सभी सुनने वाले को खलील ताबे शमान का ढेर सारा सलाम, ढेर सारी मोहब्बतें, ढेर सारी नेक तमन्नाएं और सलामती की तमाम कर दुआएं आप सभी के नाम। जनाब उम्मीद करता हूँ कि मेरी तरह बिल्कुल जी, जिस तरह मैं बिल्कुल जी फाइन निशान चमकता हुआ, दमकता हुआ, सवा मुस्कुराता हुआ, खिलखिलाता हुआ, चहचहाता हुआ जनाब, आप भी बिल्कुल इसी तरीके से चहचहाते हुए, हंसते हुए, मुस्कुराते हुए होंगे। अल्लाह ताला का सामीन किराम निजाम कभी नहीं बदलता है, उसका कानून जो है वो कभी नहीं बदलता है। बाजुकात अल्लाह ताला हमें ऐसे लोगों के हवाले कर देते हैं, ऐसे लोगों के हवाले कर देते हैं जो जालिम होते हैं। बाजुकात हमारी जिंदगी के अंदर कुछ ऐसे लोगों से हमारा सामना हो जाता है जो बहुत रहम करने वाले होते हैं। बेसिकली जालिम किस्म के लोगों के पास चले जाना और उनका जुल्म सहना, और रहम करने वाले लोगों के पास चले जाना और उनके रहम से फैजियाब होना यानी कि रहम हासिल करना, ये क्या है? ये आपके रब का कानून है कि आप जिस तरह के इंसान होंगे, अगर आप किसी के साथ जुल्म कर रहे हैं अपने बिहाफ के, जो आपका अपना इख्तियार है, हर बंदे के पास एक अपना इख्तियार है ना, एक उस्ताद जो दुकान के ऊपर मौजूद है उसका भी इख्तियार है, और चाहे तो शागिर्द के ऊपर जुल्म भी कर सकता है, चाहे तो उसके साथ मोहब्बत से भी पेश आ सकता है, ठीक है ना। एक शख्स है जिसके पास वालदैन है और अल्लाह ने उसको पैसा भी दिया हुआ है, लेकिन उसमें से वो अपने वालदैन के ऊपर खर्च नहीं करता, तो वो कहीं ऐसी जगह फंसेगा, ऐसी जगह फंसेगा कि उसका जहां पर 1000 लगना होगा ना, वहां पर 3000 निकलेगा लगेगा। क्या उसने जुल्म किया अपनों के साथ? ठीक है जनाब, और अल्लाह ताला तो देख रहा है, हर किसी को देख रहा है, ठीक है ना। तो अल्लाह ताला आपको उसके सपुर्द कर देते हैं जो जालिम बना हुआ है इस दुनिया के अंदर, जो जुल्म करता है अल्लाह फिर आपको उसके हवाले कर देते। इसी तरीके से अगर आपके अंदर रहम का जज्बा है, आप लोगों के ऊपर शफकत करते हैं, मोहब्बत करते हैं, पैसों को संभाल संभाल के नहीं रखते, खर्च करते हैं, तो अल्लाह ताला आपको ऐसे मकामात पर ले जाते हैं जहां पर आपको लूटने वाले लोग नहीं होते, जहां पर एक आपने चीज 10 रुपए की खरीदी और जब आपकी तबीयत इस तरीके से होगी कि आप रहम करने वाले होंगे तो फिर आप कोई ऐसा बंदा मिल जाएगा जो आपको 10 रुपए की चीज 6 रुपए में देगा। वजह क्या होगा? आपका अपना हाथ, आप किस तरीके से बर्ताव दूसरों के साथ करते हैं, और फिर वही यानी कि अगर जुल्म करेंगे जालिम बनेंगे। याद रखिए अल्लाह का कानून बड़ा टाइट है, बड़ा ही टाइट है, बड़ी ही एक्यूरेसी है यार उसके पास। ये जो दाएं बाएं बैठे हुए हैं ना, ये उसी निजाम को एक्यूरेट रखने के लिए, कोई एक लफ्ज ऊपर नीचे ना हो, ठीक है जना। तो अल्लाह ताला हम सबको जालिमों से बचाए, लेकिन उससे पहले हम खुद अगर इस तरह सोचेंगे ना कि क्या मेरे इख्तियार की वजह से मैं किसी के ऊपर जुल्म और ज्यादती तो नहीं कर रहा, तो अल्लाह ताला आपको कभी जालिम के हवाले नहीं कर रही है। यानी कि आप रहम करेंगे तो अल्लाह ताला आपको ऐसे लोगों से मिलाएगा जो रहम करने वाले होंगे। आप खुद अपने इख्तियार तक जो है दूसरों के साथ जुल्म करेंगे
تو اللہ تعالیٰ آپ کو ایسے لوگوں سے ملائے گا جو ظلم کرنے والے ہوں گے. ایک چھوٹا سا میسج تھا آپ کے لیے, ہم سب کے لیے, کہ اپنی دنیا ہم آپ بنا سکتے ہیں, اچھی بھی بری بھی. اور یہ دنیا جس میں ہم آئے ہیں اس میں موسٹلی اختیار آپ کا اپنا ہے جناب. ٹھیک ہے جناب, اسی دنیا کو آپ خوبصورت بھی بنا سکتے ہیں, اسی دنیا کو آپ غموں سے تکلیفوں سے بھی بھر سکتے ہیں. صرف خود کو دیکھیے کہ آپ خود جو ہے وہ کیا کر رہے ہیں, اور آپ اپنے رب سے کیا ایکسپیکٹ کر رہے ہیں کہ آپ کو کیا ملے گا. مجھے کہتے ہیں خلیل تابع شوان اور جناب تینوں ریڈیو اسٹیشن اس وقت آن ہیں, لائیو ان لائیو پروگرام آپ میرا سن رہے ہیں, ریڈیو پیغام پہاڑ پور میں گلوبل ایف ایم 91 ڈیر اسماعیل خان میں, اور ریڈیو امن ٹانگ سے ایک ساتھ. آج میں نے آپ لوگوں کے ساتھ ایک وعدہ کیا تھا کہ ہر مہینے ہم ایک لسنر کو چنیں گے, اور اس لسنر کا تھوڑا سا بوجھ جو ہے ہم اپنے سر لیں گے. کیا بوجھ ہے؟ موبائل کا پیکج کروانا بھی ایک بوجھ ہوتا ہے, اور پورے مہینے کا پیکج کرانا یہ بھی بوجھ ہوتا ہے. تو کیسن نے یہ سوچا ہے کہ بھئی ہمارے جو ٹانگ ڈیرا اور پہاڑپور کے اندر لوگ ہیں, ان میں سے کسی ایک بندے کو بذریعہ قرآن نازی جو ہے ہم ان کا موبائل پیکج جو ہے کروا کر دیں گے. اس کے اندر آپ کی مرضی ہے, آپ جو بھی کروانا چاہیں, کال کا پیکج یا نیٹ کا یا پھر ایس ایم ایس کا, جو بھی ہم آپ کو کروا کے دیں گے, یہ ہماری طرف سے آپ کے لیے گفٹ ہوگا. ابھی آپ سوچ رہے ہوں گے ٹانک میں اتنے لوگ ہیں, ڈیرا میں اتنے, تو پہاڑپور میں کیا سین ہوگا؟ سین ہم نے آپ لوگوں کے لیے بنا دیا ہے جناب. تین لوگ ہم نے سلیکٹ کیے ہیں ٹانک سے, تین لوگ سلیکٹ کیے ہیں ہم نے ڈیرا سے, اور تین لوگ سلیکٹ کیے ہیں ہم نے پہاڑپور سے. جناب, اور ان تینوں میں سے نو بندے ہیں, نو بندے میں سے ایک لکی بندہ ہوگا. ٹھیک ہے, میں آپ کو بتا دوں کہ کون کون سے بندے میں نے پہاڑپور سے لیے ہیں, کون سے وہ جو ریگولر ہمارے کالر ہیں, جو ریگولر ہمارے شو میں آتے ہیں. ٹھیک ہے جی, اچھا جی, ہم نے سلیکٹ کیا ہے پہاڑپور سے شبر استاد کو, شبیر استاد کو, ممبر شاہ جہان کو, اور سوارو کو. یہ تین بندے ہیں جناب جن کو ہم نے سلیکٹ کیا ہے. یہ دیکھتے ہیں ان کا نام قرآن نازی میں آتا ہے کہ نہیں. ٹھیک ہے جناب, تین بندے پہاڑپور سے, ممبر شاہ جہان, شبرا استاد اور سوارو, یہ تین لوگ ہیں. ٹانک سے تین بندے ہم نے لیے ہیں جناب. ٹانک میں عیسب خان, جی یہ ہمارے ریگولر کالر ہیں, انکل اسد اور ماسٹر فتح اللہ, یہ تین لوگ ہیں. ٹھیک ہے جناب, تین لوگ ہو گئے ٹانک ایف ایم سے, تین ہو گئے پہاڑپور ایف ایم سے, اور تین ہم نے لیے ہیں ڈیرا ایف ایم سے, اور یہ تینوں کے تینوں فیمیل ہیں. ٹھیک ہے جناب, اور سونیا اوان آپی ڈیرا سے, گلوبل ایف ایم 91 سے, کے یو حیا خان اور درے ادن, یہ تین لوگ ہیں. اب دیکھیں گے کہ ان میں سے جو ہے یہ کس کی پرچی اڑ گئی ہے بھائی. ہیں جی, آتی اڑ گئی ہے جی, درے ادن کی پرچی نیچے گر پڑی. یہ میں نے تینوں کھول کے رکھی ہوئی ہیں اپنے پرچی, اور یہ قرآندازی کے لیے صرف میری آنکھیں دیکھ رہی ہیں اور اللہ کی آنکھیں دیکھنی ہے. ٹھیک ہے جناب, اللہ کو جان دینی ہے, جو بھی ہوگا جس کا نصیب ہے اسی کو ملے گا. ٹھیک ہے جناب, نام پھر سے میں بتا دوں, نو لوگ ہیں جناب, نو لوگ. سونیا آوان آپی ڈیرا سے, کے یو حیا اور درے ادن. ٹھیک ہے جناب, ماسٹر فتح اللہ صاحب ٹانک سے, عیسب خان ٹانک سے, اور انکل اسد بھی ٹانک سے, اور پہاڑپور سے ممبر شاہ جہان, شبرا استاد اور سوارو, یہ نو لوگ ہیں. اور انہی میں سے جناب ایک بندے کو ایک مہینے کا فل جو ہے موبائل پیکج ملے گا جناب, اور کچھ ہی دیر میں ہم ان کی قرآن نازی کریں گے اور آپ کو بتائیں گے کہ کون خوش نصیب ہمارے پہلے مہینے کا ممبر ونر بنا ہے, جس نے کیسن سے پورے مہینے کا جو ہے کیا کہہ سکتے ہیں, اسے لوڈ کہہ سکتے ہیں, کارڈ کہہ سکتے ہیں, پیکج کہہ سکتے ہیں آپ نے ان کے.

0: जाए, इसको आप पीस लें
1: ठीक है
0: और पाउडर बना के रखें।
1: बिल्कुल जनाब, दा अवल ग्रेन को चिकल है मतलब चिफ्राई को बगैर दौड़ी ना अगे नबाद दा ग्रेन को चिरे ग्राइंडर के अगे नबाद इस्तेमाल अवल हकीम साहब इस्तेमाल करने का तरीका क्या है?
0: आधा आधा चम्मच चाय वाला दो टाइम पानी के साथ।
1: सही दर जी, नीम नीम चम्मच कम चार चम्मच भी दो टाइम उबो इस्तेमाल अवल सो चिदा सासुदा शेन से जुड़ा हुए सासु पारा बेहतर दा दा ग्रान वार विदुन को चे सासु दा हकीम साहब तक चक्कर वो लगो बोले चे अवल मोहम्मद ने खबर वड़का वकड़ा चे सासु न चीरे यो शे नीम शे चे कर पास सी या मतलब लांज सी कन ज्यादा कमीज जी आप सासु नुकसान हम न हम दर कवल सी अवली चे द अलशिफा दवा खन चे दा टोल चे कम सामान दा दवाई गाने दी तैयारे मौजूद भी दलता और इनशाला दवाई अखपल कूर की नुस जुड़ा हुआ है। बिल्कुल जनाब, नन हम तशरीफ रावड़ी अलशिफा दवाखाना था, अलशिफा दवाखाना शवाल मार्केट नज़्द ट्रैफिक पॉइंट टांक अड्डे के इंशाल्लाह हकीम से सुबह शवाल मार्केट अलशिफा दवाखाना की सुबह मल 8 बजे नवाला मशाम 4 बजे पूरे मौजूद भी और मरीजान और चेकअप मायना बजारे साथी। सो जी हकीम साहब ये बताइएगा, एक और जो है ना मेरे पास सवाल आया है कि अस्सलाम वालेकुम अंस भाई हकीम साहब से ये पूछे कि जो मलेठी होती है
0: जी,
1: इसके बारे में जरा आप जो है ना हमें बताएं कि मलेठी क्या चीज है, इसके क्या फायदे हैं?
0: मलेठी जड़ी बूटियों में आएगी, डंडियां होती हैं जैसे टहनियां छोटी छोटी। दूसरे यह है कि इसको अब से नहीं बहुत अरसा दराज से यानी पहले शुरू से ये इस्तेमाल हो रही है और ये थोड़ा मीठा जायका रखती है।
1: अच्छा,
0: और दूसरा यह है कि ये गले में स्पेशल इस्तेमाल होती है कि आपके गले में को खराश है, खांसी है, ये बलगम है, ये उस चीज के लिए ज्यादा बेहतर है। लेकिन इसके साथ साथ ये आपके मैदे पे और आपकी बॉडी पे भी असरअंदाज होती है। इसको मुख्तलिफ तरीकों से इस्तेमाल किया जाता है, दवाइयों की सूरत में मिक्स करके भी दवाइयों के साथ, और बाज दफा इसका अलग से पाउडर बना के,
1: हाँ जी,
0: और इसका पाउडर मिल भी जाता है बाजार से बना बनाया। तो आप इसका जब पाउडर करते हैं तो वो पाउडर भी आप अगर चाटे हैं थोड़ा सा चूसते रहें थोड़ी थोड़ी, तो आपके गले की काफी हद तक जो मुश्किल है वो इंशाल्लाह खत्म हो जाएगी। तो बाकी इसका कावा वो भी बहुत चलता है, और जिससे बाज़ होता है मौसम की तब्दीली से गले का खराब होना, भारीपन होना या खुशक रहना, तो उसमें ये मलठी जो है ये बहुत अरसा दराज से इस्तेमाल हो रही है, और खांसी में तो स्पेशली जो है ये इस्तेमाल होती है।
1: ठीक है,
0: मैदे के लिए भी इसको तजाबियत के लिए भी इस्तेमाल करते हैं। तो अब उसमें ये है कि देखना ये होता है ये बेजरर,
1: यानी
0: इसका कोई नुकसान
1: नहीं है,
0: लेकिन सिर्फ इतना होता है कि ये नहीं जहन में सोच लेना चाहिए कि अगर ये मसला है और इस मसले का जो हल है वो मलठी में ही है।
1: ऐसी बात है,
0: ठीक है, मलठी आप इस्तेमाल करें वो आपको फर्स्ट एड के तौर पे काम देगी, वक्ती तौर पे आपको सुकून देगी,
1: ऐसी बात है बिल्कुल।
0: लेकिन उसके बाद आपको अपने मुआलिज से मशवरा करना पड़ेगा, और जब आप मशवरा करेंगे वो आपके लिए तशखीस करेगा कि आप इसको अलहदा लें या इसको आप मुरक्कब के साथ लें या आपके लिए दवाई तजवीज करेगा।
1: ऐसी बात है,
0: तो इंशाल्लाह उसमें ये है कि हाँ जिन लोगों का ब्लड प्रेशर हाई होता है या जिनको दिल की गुर्दों की कोई तकलीफ है, तो उसमें भी आप इसको ऐसे इस्तेमाल ना शुरू कर दीजिएगा, ठीक है ना?
1: ठीक,
0: थोड़ी मिकदार में तो आप ले सकते हैं, नुकसान नहीं है, लेकिन फिर भी आप अपने मुआलिज से जरूर एक मरतबा मशवरा कर लीजिएगा,
1: ठीक है,
0: वो आपको बेहतर तजवीज दे सकेंगे।
1: बिल्कुल ऐसी बात। एक और मैसेज है कि अस्सलाम वालेकुम हकीम साहब, कहते हैं कि सलाद स्कूल खुल गए हैं, कहते हैं कि सलाम की जगह सलाद लिखा हुआ है, चलें जी सलाम कबूल करते हैं। कहते हैं कि स्कूल खुल गए हैं, सुबह नाश्ते में पराठे पकते हैं, और कहती हैं कि सुबह नाश्ते में पराठे पकते हैं और मैदे में तसबियत होती है, और क्या कर सकते हैं इसके बारे में पूछ सकते हैं?
0: इसके बारे में ये है कि आप पराठे फिलहाल बंद कर दें, सादी रोटी सालन के साथ या इसकी जगह ब्रेड हो गई या मे भी कोई भी
1: अच्छी बात है,
0: लेकिन यह है कि पराठे जो हैं ये नहीं है बेहतर।
1: गर्मी अगर आपका मैदा तेज़ाबियत कर रहा है तो फिर नहीं है बेहतर,
0: आपके मैदे में जान ही नहीं है तो आपके लिए तो सूखी रोटी भी बाजू का तकलीफ दे होती है।
1: बिल्कुल,
0: तो इसलिए आप पराठों से अवॉइड करें, उसकी बजाय आप सादी रोटी बेशक रात की पड़ी है उसके साथ आप सालन से इस्तेमाल कर लें,
1: ठीक है,
0: या आप दूध के साथ ले लें, ब्रेड ले लें, तो इस तरह आप अपनी रूटीन से अपनी बॉडी को आराम दे सकते हैं।
1: ठीक है हकीम साहब, आजकल नौजवानों में एक नया ट्रेंड चला हुआ है कि नाश्ते में जो है ना वो चाय इस्तेमाल करते हैं ना वो मतलब कि ब्रेड इस्तेमाल करते हैं, आजकल कोल्ड ड्रिंक इस्तेमाल करते हैं, सो उसके बारे में बात करते हैं। कॉलर है हमारे साथ, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, कौन और कहां से मेरे भाई? अच्छी फैजान भाई, हर खले दर तमाम उचित सवाल मुस्तद सेहत हवाले सरा। जी जी अबरू रस्ता सो आवाज भी ज्यादा खटकी चले गया था फैजान भाई। उसका सो आवाज हम कट शुरू थी, बात यही कर रहे थे, उनका भाई है और पेट में दर्द होता है
0: जी,
1: इसके बारे में बताइए।
0: देखिए पेट में दर्द होने की कई वजूहात हैं, मेरे पास पिछले दिनों मरीज आए तो उनका भी यही मसला था कि वो इसी चीज को कि हम समझ रहे हैं हमारे पेट में सिर्फ दर्द है,
1: ऐसी बात,
0: अब दर्द है, हमने कोई चीज ऐसी खा ली है, ये क्या मसला है? तो जब उन्हें कहा गया कि आप अपना जो है जरा टेस्ट करवा लें, तो जब टेस्ट करवाया गया तो उनका एच पिलोरी पॉजिटिव आ गया।
1: एच पिलोरी पॉजिटिव आ गया।
0: अब उसमें यह है कि बाज़ूकात मैदे में इन्फेक्शन हो जाता है, लेकिन हम लोग उसको पेट का दर्द तसव्वुर कर रहे होते हैं।
1: ठीक ठीक ठीक।
0: बाज़ दफा पित्ते में पथरी, बाज़ दफा गुर्दे में पथरी, तो चीज ये है कि ये देखना जरूरी होता है कि आया ये है तो किस वजह से है, और उसमें बाज़ दफा तो लोग अपने तौर पर फक्की इस्तेमाल कर ली, मेडिकल स्टोर से सीरप ले आए मैदे का, लेकिन वक्ती तौर पे हो भी सकता है फायदा हो भी जाए और बाज़ दफा तकलीफ बढ़ जाती है।
1: ऐसी
0: चीज ये है कि आप उसके लिए मशवरा करें, या आप ऐसा है कि आप भाई को साथ लेके दवाखाने पे आ सकते हैं।
1: ऐसी बात,
0: जब आप दवाखाने पे आएंगे तो उसकी एक तो तशखीस करना आसान हो जाएगा और फिर उसको मशवरा देना भी आसान होगा।
1: बिल्कुल ऐसी बात है। सो हकीम साहब, इसके इलाज के लिए तो खबर सामीन है, हमारी बहने हैं, भाई हैं, जिनका भी मैदे का मसला है, सो इंशाल्लाह इसका इलाज मौजूद है अलशिफा दवाखाना।
0: जी हाँ बिल्कुल, इसका मैदे का जो है इलाज बिल्कुल सब मशहूर है, मौजूद भी है, और मैंने जो यहाँ पर अंदाजा लगाया कि यहाँ पर मैदे के बहुत ज्यादा मरीज
1: हैं, बहुत ज्यादा मरीज हैं,
0: तो अब जाहिर बात है कि तकरीबन हर दूसरा तीसरा आदमी मैदे का मरीज है, बाज़ इस चीज को मानते हैं और बाज़ इस चीज को बिल्कुल ही नहीं मानते,
1: बस हर किसी का अपना कॉन्सेप्ट
0: होता है, लेकिन मैदे की वजह से फिर वो आगे और मुश्किल उसमें हालत में जाते हैं,
1: ऐसी बात,
0: तो फिर मुश्किल हो जाती है।
1: हकीम साहब, मैं आपको अपना पर्सनल जो एक्सपीरियंस है वो मैं आपके साथ शेयर करूंगा कि मुझे भी मैदे की शिकायत थी
0: जी,
1: चूंकि हमारा एफएम के साथ काम होता था, सो मतलब एक ही जगह पर बैठना और पूरा दिन बैठने का काम तो चलना फिर हमारा नहीं था,
0: सही,
1: सो मैदे की वजह से यकीन करे बंदा इतना डिस्टर्ब होता है कि ना आपको नींद आएगी ना आपको खाने का पता होगा, लेकिन मैंने भी देसी तरह का इलाज आजमाया,
0: सही है,
1: यकीन करें, और देसी इलाज से आज तक मेरा मैदा जो है वो बिल्कुल ठीक है।
0: देखें देसी इलाज से भी, और दूसरा ये होता है कि जब आप अपनी रूटीन को थोड़ा सा तब्दील कर लेते हो,
1: ऐसी बात,
0: ठीक है, हम जब तक अपने आप को खुद तब्दील नहीं करेंगे हम लोग इन तकलीफ से नहीं बच सकते।
1: अच्छा हकीम साहब, मैंने एक और बात भी नोट की है, अगर आपकी नींद जब तक पूरी नहीं होगी तो आपका मैदा उससे भी खराब होता है,
0: असर तो बॉडी पे है, क्योंकि जहन आपका डिस्टर्ब होता है उसके साथ साथ आपका मैदा भी डिस्टर्ब होता है,
1: ऐसी बात,
0: जब आप सोते हैं उस टाइम आपका मैदा वर्क कर रहा होता है,
1: बिल्कुल ऐसी बात,
0: ठीक है, वो खुराक को हजम कर रहा होता है, सब काम चल रहे होते हैं, लेकिन चीज यह है कि जब हम लेट नाइट होंगे और अपने आप को टाइम ही नहीं देंगे तो आप ये सोचिएगा कि आपका मैदा किस टाइम काम शुरू करेगा, जाहिर है वो फ्री होगा, बंदे का जिस्म आराम कर रहा है लेकिन उसका मैदा उसका दिमाग अपने काम में लगे हुए हैं,
1: ऐसी बात,
0: और दूसरी बात यह कि हम रात को कोई ना कोई जो हमें चीज बोतल हो गई कोई चीज भी है, यानी हमने खानी खानी है, बेशक हमें पता है कि हमारे मैदे में गुंजाइश नहीं है,
1: ऐसी बात,
0: लेकिन इसके बावजूद भी हमने कोशिश करनी है, जैसे पंजाबी में कहते हैं तुन तुन के पर लो,
1: तुन तुन के पर लो, ऐसी बात,
0: उससे वो है कि वो उसे और दबा दबा के उसमें भरते हैं,
1: सर इस रह की चार दिन भाई तुन तुन के खाने तो।
0: फिर कहते हैं यार ऊपर से हम बोतल पियेंगे तो ये हजम हो जाएगा, हालांकि ऐसा है नहीं
1: बात है। अच्छा हकीम साहब, ये भी देखिए अब ये ट्रेंड बने हुए कि जब आप खाने के ऊपर बोतल पियेंगे तो हजमा होगा,
0: ऐसा नहीं है ना, قدرتی طور پہ تو دیکھیں وہ ڈکار آتی ہے، لیکن وہ جو اس میں کیمیکلز ہے، جو تیزابی عمل ہے،
1: ہاں جی،
0: وہ آپ کے میدے کو کیا کرے گا؟ ظاہر بات ہے وہاں جا کے وہ تیزابی عمل ہی ہوگا، تو آپ کے میدے میں تو آ گئی آلریڈی تیزابیت ہے، وہ اور بڑھ جائے گی.
1: اچھا حکیم صاحب، میں آپ سے بات کر رہا تھا، آج کل جو نیو نوجوانوں میں ٹرینڈ چل رہا ہوا ہے کہ ناشتہ ہم نے نہیں کرنا گھر میں، چائے ہے، بریڈ ہے، سالن کے ساتھ ہے، چاہے وہ گرلز ہیں، بوائز ہیں، کالج جاتے ہیں، جاتے ہیں، تو آج کل ایک نیو ٹرینڈ ہے کہ کول ڈرنک کے ساتھ اور کیک کے ساتھ جو ہے ناشتہ کیا جاتا ہے.
0: بس
1: چونکہ ہم خود اسٹوڈینٹس ہیں تو ہماری بھی یہی عادت ایک زمانے میں ہوا کرتی تھی، لیکن ابھی بھی ہم اپنے دوستوں کو دیتے ہیں کالج میں تو ان کے یہی حال
0: ہوتا ہے.
1: اس کے ذرا نقصانات بتائیں.
0: اس کے نقصانات تو ان کو خود بھی ظاہر ہیں کہ ان وہ بےچارے میدے کے مریض بنے ہوئے ہیں.
1: اچھا میں ان کو کہتا ہوں کہ بھائی میدے کے مریض ہو مزید بن جاؤ، کہتے ہیں اس کو کوئی نقصان نہیں ہے، تو میں نے کہا چلو آج میں شو کروں گا تو آپ سنیے گا.
0: نہیں ایسا نہیں ہے، اس کے نقصانات ہیں اور وہ بعد میں پتہ چلتے ہیں. دیکھیں ایک عمر کی ایک جسم میں تھوڑا خون ہے، طاقت ہے، اور ہم لوگ اس کو اتنا لائٹلی لیتے نہیں ہیں، لیکن جب ہم اس مرض میں مبتلا ہو جاتے ہیں پوری طرح، تو پھر ہم بھاگتے ہیں ڈاکٹر یا حکیم کی طرف کہ یار یہ ہمارا مسئلہ بن گیا، اور وہ پھر آگے کام بڑھتا چلا جاتا ہے.
1: ٹھیک ہے سو بالکل جی، انشاءاللہ سمعین اکرام حکیم صاحب کل صبح الشفا دواخانہ میں موجود ہوں گے. اور ایک اور اعلان بھی میں نے آپ کو پہلے بھی سنایا، ایک مرتبہ پھر بھی سن لیجئے کہ 8 تاریخ سے ہمارا یہ جو صحت کا شو ہے، صحت کی بات ہے، یہ 7 بجے سے لے کر 8 بجے تک آپ سماعت فرمائیں گے. یعنی 8 تاریخ سے یہ شو 7 سے لے کر 8 بجے تک ہوگا، اور انشاءاللہ حکیم صاحب کل صبح 8 بجے سے لے کر شام 4 بجے تک موجود ہوں گے الشفا دواخانہ میں، جو کہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک اڈا میں موجود ہے. حکیم صاحب موجود ہوں گے اور مریضوں کا چیک اپ معائنہ بھی جاری رہے گا. مزید تفصیلات و معلومات کے لیے لائیو پروگرام میں کال کے لیے، اگر آپ پروگرام میں کوئی ایسا سوال ہے جو آپ نہیں پوچھ سکتے تو آپ شو کے بعد بھی حکیم صاحب سے رابطہ کر سکتے ہیں 0319-55-23-404 پر. سو بالکل جی خواتین و حضرات، آپ کل آئیں دواخانہ پر، حکیم صاحب موجود ہوں گے. آپ کی کوئی بھی قسم کی بیماری ہے، چاہے آپ کے معدے کا مسئلہ ہے، چاہے آپ کے دردوں کے مسائل ہیں، چاہے آپ کے خارش کا مسئلہ ہے، الرجی کا مسئلہ ہے، ددر ہے، چمبل ہے، یا اور کوئی بھی قسم کی آپ کو بیماری ہے جس کے آپ نے بہت زیادہ علاج کرائے ہیں لیکن آپ کو شفا نہیں مل رہی، تو ایک مرتبہ شفا کے لیے الشفا دواخانہ آ کر دیکھیں. اور اسلام آباد راولپنڈی کے تجربہ کار حکیم سید حکیم مشکور مشاء صاحب سے علاج کرائیں. بالکل جی حکیم صاحب کا اس فیلڈ میں طب سے، دیسی طریقہ علاج سے 30 سال سے جو ہے وابستہ ہیں، ان کا تعلق ہے اور ایک تجربہ کار حکیم ہیں، اور پاکستان کے بہت سارے علاقوں میں اپنی خدمات دے چکے ہیں. اب آپ کے شہر ٹانک میں اپنی جو صحت بانٹ رہے ہیں، سو بالکل آپ بھی آئیے، صحت حاصل کریے الشفا دواخانہ سے. بالکل جناب، جس طرح دواخانے کا نام الشفا دواخانہ ہے، انشاءاللہ اس طرح آپ کو بھی شفا ملے گی. سو حکیم صاحب، ایک آخری بات میں آپ سے پوچھنا چاہوں گا، پروگرام کا ٹائم بھی پھر ختم ہو جائے گا، یہ بتائیے گا کہ ہمارے کچن میں عموماً کچھ ایسی چیزیں موجود ہوتی ہیں جو ہمیں بڑی ساری بیماریوں میں جانا مدد دیتی
0: ہیں،
1: بس ہم باخبر ہیں اس سے، اویئرنیس ہمارے یہاں نہیں ہے، تو ان سے ہم سامعین کو ڈے بائی ڈے بتاتے جائیں گے جو جو چیزیں گھر میں ہوتی ہیں جن سے بندے کو فائدہ مل سکتا ہے. تو میٹھی دانا اکثر ہمارے گھروں میں استعمال ہوتا ہے، تو اس کی کیا خاصیت ہے؟
0: اس پہ دیکھیں، یہ آپ موٹاپے میں استعمال کر سکتے ہیں، آپ میدے کی تکلیف میں استعمال کر سکتے ہیں،
1: ٹھیک ہے،
0: آپ جگر کے مسئلے میں استعمال کر سکتے ہیں، آپ گلے میں سوزش ہے یا میدے کے دوسرے مسائل ہیں، زخم وغیرہ ہے، السر ہے، پیلوری ہے، اس میں آپ میتھی دانے کو استعمال کر سکتے ہیں. یہ بہت سی جگہوں میں استعمال ہوتا ہے.
1: ایسی بات ہے بالکل. سو حکیم صاحب، پروگرام کا ٹائم دی اینڈ ہونے والا ہے، آخر میں اپنے سامعین کو آج آپ نے جس بھی ٹاپک پر بات کی ہے، جس بیماری کے بارے میں آپ نے بتایا ہے، سو اس کے بارے میں آپ آخر میں سامعین کو کیا پیغام دینا چاہیں گے؟
0: میں تو انہیں یہی کہوں گا کہ صحت مند غذا، مناسب ورزش،
1: ایسی بات،
0: احتیاط،
1: بالکل بالکل بالکل،
0: اور بر وقت بے مشورہ، ٹھیک ہے. ایک صحت مند زندگی کی جو ہے نا، یہ بنیاد ہے،
1: بنیاد، ٹھیک ہے.
0: تو باقی اللہ تعالیٰ سے یہی دعا ہے کہ آپ سب کو صحت اور تندرستی عطا فرمائے.
1: ایسی بات ہے، انشاءاللہ آپ کل موجود ہوں گے،
0: انشاءاللہ صبح 8 بجے سے لے کے شام چار بجے تک میں اپنے دواخانے میں موجود ہوں.
1: بالکل, اور سامعین کو خود بھی بتا دیجئے کہ شو کی ٹائمنگ جو ہے 8 تاریخ سے چینج ہوگی.
0: بالکل, وہ 7 سے 8 ہو جائے گی
1: انشاءاللہ
0: 8 تاریخ سے. تو جب تک ہے ابھی تقریباً 3 دن ہیں, تو 3 دن تو خیر یہ 6 سے 7 ہی ٹائم چلے گا ہمارا. اس کے بعد یہ ہے کہ پھر ہماری ملاقات انشاءاللہ 7 سے 8 بجے ہوا کرے گی
1: 8 تاریخ سے. ویسے بھی ہمارا شو ڈیلی لائیو ہوتا ہے سامعین. سو حکیم صاحب بہت مہربانی,
0: بہت مہربانی,
1: اللہ آپ کو خوش رکھے کہ آپ نے ہمارے سامعین کے سوالوں کے جواب دیا. اللہ
0: شکریہ.
1: بالکل خواتین و حضرات, آپ نے گفتگو سماعت فرمائی حکیم سید مشکور مشاہ صاحب کی, جن کا تعلق اسلام آباد راول پنڈی سے ہے اور 30 سال سے جو دیسی طرح کا علاج ہے ان سے وابستہ ہیں. سو پاکستان کے بہت سارے علاقوں میں اپنی خدمات دے چکے ہیں, نام لیتا جاؤں تو ایک لمبی سی لسٹ بن جائے گی. سو آپ کے شہر ٹانک میں الشفا دواخانے میں اپنی خدمات دے رہے ہیں. انشاءاللہ خواتین و حضرات, آج کی طرح کل بھی حکیم سید مشکور احمد شاہ صاحب الشفا دواخانے میں موجود ہوں گے. ایڈریس اپنے پاس نوٹ فرما لیجیے, الشفا دواخانہ, شوال مارکیٹ, نزد ٹریفک پوائنٹ, ٹانک اڈا. مزید تفصیلات و معلومات کے لیے اور شو کے بعد حکیم صاحب سے رابطہ کرنے کے لیے نمبر نوٹ فرمائیے, 0319-55-23-404 پر بھی آپ رابطہ کر سکتے ہیں. اسی کے ساتھ میرے شو کا ٹائم بھی ختم ہوا چاہتا ہے. انشاءاللہ آپ سے کل ہوگی ملاقات. اپنا بہت سارا خیال رکھیے. اللہ حافظ, اللہ نگہبان, اینڈ السلام علیکم.

और सलाम गुड मसतन कैसे हो सुनो ऐसे में आए मेरे दहन डेरे मन नबी नम रंगे सड़ देर भाईजान अड़े दे खुशम रखे वरते भी आयो शासे मत मत पता जम रखे भी तो सके लेकिन मंगुरे भी तो भाईजान खुशम रखे वरते भी आयो शास मर डेरे मन ना नजवान में अस्सलाम वालेकुम अगर इजाजत हो तो आपको सुबह के लिए बटेर भिजवा सकते हूँ आरिफ रमतुरान अरे भाई अरे बम गई घट सुबह खुरुशासी बटेर मठेर ना खाते बस फिर चिकम बदमाश चरक दे के ना अब वेर इन शलाई वेरे से जाओ किस्मत ले रजा से चिकम ने के ना तब ता सुनो खुरुशा खुला ना खा तब वजह देता हूँ यहाँ शाह चल अरे भाई अगर बदमाश चरक से दाजी अगर पैदो कशा तो भाई प्लीज अबर मैसेज शामिल कर ना कम खोरे लैला खैतरी कम وچی جان تو چھ معاف کیا دل کو توڑنے والے ویری نائس سانگ ڈیرے منا سی جان تجھے معاف کیا میرے میسج کو چھوڑنے والے وچی دا خوب نہ ڈک سر منو میں قبول کیا نن میں سلام ویری کا زما خور خین وکار سارا زوی منال وفا بیٹنی میرال دیلان بختور فرمول سائم خان رضیا نیاب نرسا مہین میخنی لیلہ خیدری تا سلام داشیر تو ٹھول پن نام پیارانا کہ میں خپل ځان رحم کڑے نه دے مور تخ خپل ځان لیوانے کا دوی میں وخند بل خوری خان ډیر بنا نس یمرا خلصا خوسی تا لگر او ځان دروازه تا ولی دا واخلا ما بای رضیا میسود سلام بختورا تورې خان نمرا سارا مسعود پوری خان منا لا الہ خدری دا سلام مٹپی سائم خان ڈیرے مننا خوشحال نائی میری طرف سے خوشیا ارمان خوری ابھی سارا وفا بچنی فرمولا ٹھولے سلمینا اوکے سی داشا مل کا گل بھائی جان آپ کو ڈلے ہر وقت مصروفی پب جی یار ہمیشہ تو میں نے گورے سے آ رہا اور زشی درتا میسج کو اگنور کی دس غصو کے نکی دوسری آ رہا لیلہ خدری مننا خوری خوشحال بچے بھائی میرے سر سے سو رہی ہیں اس لیے کمر میں سر کچھ پا کر کے آپ کو میسج کر رہی ہوں بہت گرمی ہے میرا مرنا ماحول خوشحال ہے میرا بانی میرا بانی گڈ بائے میرے من سے اوتان بوائے جڑا